0: آز سمین تُہۍ ٲسِو بوزان چھکٕر فنکار ٲسۍ غلام محدیٖن شاہ تہٕ ہمنواے یِمن نِش بوٗزِو تۄہہِ کلامہِ رسول میٖر سٲنِس دٔیمِس اعلانس پرٛٲرِو یہِ آکاش وانی سری نگر ہے میٖڈیو 268.8 ہیٚکہِ میٖٹر اور ایف ایم 103.5 میگا ہرٹز پر دن کے 12 بجنے والے ہیں اب آکاش وانی دلی سے ہندی اور انگریزی خبروں کا بلٹین اب سے تھوڑی دیر کے بعد ریلی ہوگا
1: नमस्कार आकाशवाणी समाचार के साथ मैं लवलीन निगम प्रधानमंत्री नरेंद्र मोदी ने कहा है कि वैश्विक अनिश्चितता और व्यवधान के बीच भारत विश्व के एक विश्वसनीय स्थायी साझेदार के रूप में उभर रहा है। फ्रांस में कल रात भारतीय समुदाय को संबोधित करते हुए श्री

0: سمینا آپ نے غلام علی کی آواز میں یہ غزل سنی. یہ آکاشوانی کا سری نگر اسٹیشن ہے. میڈیم 268.8 میٹر اور ایف ایم 103.5 میگا ہرٹز پر. سمین, دا منسٹری آف لیبر اینڈ ایمپلائمنٹ گورنمنٹ آف انڈیا کی جانب سے وکست بھارت روزگار یوجنا کے تحت وگیان بھون نئی دہلی میں روزگار میلہ 2026 کا انعقاد کر رہی ہے. تقریب میں ملک کے وزیر اعظم جناب نریندر مودی شرکت فرما رہے ہیں. آئیے اس تقریب کا آنکھوں دیکھا حال سنتے ہیں. لیے چلتے ہیں آپ کو آکاشوانی دلی.
1: ویورن دے رہے ہیں پریتی موہن اور ڈی اینڈریو. آئیے وگیان بھون چلیں.
2: नमस्कार. विज्ञान भवन के प्लानरी हॉल से मैं प्रीति मोहन अपने साथी कमेंटेटर के साथ आप सभी का स्वागत करती हूँ. मेरे साथी कमेंटेटर डी एंड्रयू मेरे साथ हैं और आकाशवाणी की ओर से आप सभी का हार्दिक अभिनंदन है. आज विज्ञान भवन में भारत के श्रम एवं रोजगार मंत्रालय द्वारा प्रधानमंत्री विकसित भारत रोजगार योजना के तहत विशेष कार्यक्रम का आयोजन किया गया. ये आयोजन देश के युवाओं को सशक्त बनाने, उन्हें रोजगार के अवसर प्रदान करने तथा विकसित भारत के निर्माण में उनकी सहभागिता सुनिश्चित करने की दिशा में एक महत्वपूर्ण कदम है. भारत के माननीय प्रधानमंत्री श्री नरेंद्र मोदी जी की गरिमामय उपस्थिति में कार्यक्रम का शुभारंभ होगा. यहां हम अपने श्रोताओं को जरूर बताना चाहेंगे कि विज्ञान भवन में माननीय प्रधानमंत्री जी का आगमन हो चुका है और वो लाभार्थियों के साथ बातचीत कर रहे हैं.
3: या द प्राइम मिनिस्टर

0: کو کافی مشکلات کا سامنا کرنا پڑا، تاہم مڈل آرڈر میں گلن فلپس نے نہ صرف سنچری سکور کی بلکہ لیٹ مڈل آرڈر کے ساتھ کئی ایک پارٹنرشپس قائم کر کے نیوزی لینڈ کے مجموعی سکور کو ایک تسلی بخش حصے تک پہنچانے میں کلیدی رول ادا کیا۔ ایک واضح مارجن سے واحد ٹیسٹ میچ ہارنے کے بعد افغانستان کے خلاف ایک روزہ سیریز میں بھی بھارت کی بلے بازی پوری طرح سے افغانستان پر حاوی نظر آئی، بلکہ سیریز کے دوسرے مقابلے میں بھارت کے بلے باز 400 رنوں کا مجموعی ہنسا بھی عبور کرنے میں کامیاب ہوئے۔ اس مقابلے میں کپتان شبمن گل اور ایشان کشن نے سینچریاں سکور کی، بلکہ دونوں کے مابین 200 رنوں کی پارٹنرشپ بھی قائم ہوئی۔ افغانستان کو 170 رنوں کے واضح مارجن سے ہار کا سامنا کرنا پڑا۔ بھارت نے اسی کے ساتھ سیریز بھی اپنے نام کر لی۔ ایک روزہ سیریز ہارنے کے بعد آسٹریلیا نے بنگلہ دیش کے خلاف پہلے T20 مقابلے میں 4 وکٹوں سے کامیابی حاصل کی۔ یہ ایک لو سکورنگ مقابلہ رہا جس میں گیند باز چھائے رہے۔ دونوں ٹیموں کے مابین سیریز کا دوسرا مقابلہ آج کھیلا جا رہا ہے۔ اس کے ساتھ ہی آج کی سپورٹس ٹائم سے ہمیں یہیں پہ اجازت دیجیے۔ خدا حافظ۔
1: سمن آپ پروگرام سماعت کر رہے تھے سپورٹس ٹائم۔ پروگرام کے پروڈیوسر ہے وسیم فاروق۔ آپ کو یاد دلا دے کہ آج رات 9:30 پر آپ پروگرام سماعت کریں گے ہیلو ریڈیو کلینک۔ مہمان ہیں ڈاکٹر عاقب ظفر بانڈے، موضوع رہے گا بچن مز موروثی بیماری، اور ان سے بات کریں گے تبریز مدنی۔ یہ آکاش وانی کا سری نگر اسٹیشن ہے۔ میڈیم ویو 268.8 ایک میٹر اور ایف ایم 103.5 میگا ہرٹز پر۔ 8:45 ہونے والے ہیں۔ آئیے آکاش وانی دلی سے سماچار سنتے ہیں، بس تھوڑا سا انتظار۔
2: नमस्कार, आकाशवाणी से समाचार संध्या के साथ मैं प्रियंका अरोड़ा। मुख्य समाचार। प्रधानमंत्री नरेंद्र मोदी ने प्रधानमंत्री विकसित भारत रोजगार योजना के अंतर्गत 2,400 करोड़ रुपए की प्रोत्साहन राशि का वितरण किया। उन्होंने कहा कि आने वाले वर्षों में भारतीय युवा वैश्विक विकास, नवाचार और उद्यमिता को गति देने में अग्रणी भूमिका निभाएंगे। देश में कोयले से अमोनियम नाइट्रेट बनाने का पहला वाणिज्यिक संयंत्र उड़ीसा के झारसुगड़ा जिले में 25,000 करोड़ रुपए की लागत से स्थापित किया जाएगा। सर्वोच्च न्यायालय ने चिन्हित फुटपाथ पर चलने के अधिकार को मौलिक अधिकार बताया। इसके कार्यान्वयन के लिए एक नियामक निकाय गठित करने को कहा। भारत ने पाकिस्तान पर आतंकवादियों को पनाह और प्रशिक्षण देने तथा तैनात करने का आरोप लगाते हुए उसकी संयुक्त राष्ट्र में कड़ी आलोचना की। लेबनान पर इसराइल के हमले में 21 लोगों की मौत के बाद अमरीका और ईरान के बीच शांति वार्ता का नया दौर स्थगित। बाद में इसराइल और हिजबुल्ला युद्ध विराम पर सहमत हुए। और चीन में मकाऊ ओपन बैडमिंटन में अश्मिता चालिहा महिला सिंगल्स सेमीफाइनल में पहुंची। अब समाचार विस्तार से। प्रधानमंत्री नरेंद्र मोदी ने आज नई दिल्ली में एक समारोह में प्रधानमंत्री विकसित भारत रोजगार योजना के अंतर्गत 2,400 करोड़ रुपए की प्रोत्साहन राशि का वितरण किया। योजना का उद्देश्य रोजगार सृजन में तेजी लाना, रोजगार क्षमता बढ़ाना और सभी क्षेत्रों में सामाजिक सुरक्षा का विस्तार करना है। प्रधानमंत्री ने कहा कि 21वीं सदी में अवसर उन्हीं देशों के होंगे जो कुशल प्रतिभाओं का पोषण करेंगे, नवाचार को बढ़ावा देंगे और गुणवत्ता के उच्चतम मानकों को बनाए रखेंगे। श्री मोदी ने कहा कि आने वाले वर्षों में भारत के युवा वैश्विक विकास, नवाचार और उद्यमिता को गति देने में अग्रणी होंगे। श्री मोदी ने कहा कि इस योजना का उद्देश्य पहली बार रोजगार पाने वालों को सशक्त बनाना और युवाओं तथा उद्योग के बीच सेतु का निर्माण करना है।
3: दुनिया भारत के युवाओं की क्षमता को भली भांति पहचानने लगी है और ऐसे समय में हमारी कोशिश है कि भारत का हर युवा अपनी क्षमता को अवसर में बदल सके और इसी सोच के साथ प्रधानमंत्री विकसित भारत रोजगार

यसो आकाशवाणी हुन्छ रेनेगो स्टेसन तोसो उनके सन्नातीय कलाम बोझान सामिन उमले बोइम बोझौ असदा जुम्ने आवाजमा कलामी अब्दुर रहमान फिदा